ngōmbō tsōme jī tā pēpā nām jī kī nōngā jī sōngbā tā lā tsōme jī tēmbā rā kōni ngōmbā tūrōng jārbō lō lā mā bā pār mā gā pār tē pār tā tū tī jī jī gāb lā ngā rā mō tī kī tā kā shī jī lē mō tā nām tsā mē yū lā pū kī jī kōni tē jī jī tū nā lō yō jī tī tā tē jī jī nō nā tā rā lōng lā tā gō bō tōng tē jī jī kōr tō jī pā tā mō nō jāb jū tsā kī kī yō bā tā Nova kajeje sala parzam chuhije kone teyeje tula karsan chami tu kyor. Ta langa chamo teyeje kajeje lemo tu yonso zogba la anlan du tarang teyeje mazeba xeze royege longba kongba tar nohi chese chongjar tar nohi suhije kone ta kajeje zar karsa la nyubeje tu ta karsan nyema teyeje kono na tangron ago choje teye yangjige kajate ta kajeje sala leyangre rentong xeakbo tanbeje yangjige purbata ta karsa la luhun dukbeje ये कादर टूटे ये के कलंगर पादु नाम जे के यांजी के काहत ता नोला चे तने लंगा चमोते ता दरा जेला चाचेलरन जोंखी के कोने तनी ता तोजे जे निमो हेला यांने गागा तो चुचुन जे ने लंगा के फनो पादु कोर्दो जेबा जेजे ओरन बोचे वनजे बति हि तो लंगा के मेजो ताम यारे जामा छमा गादो जे टेमजी जाचे बो यांने ता नोका जे जामी तो सो तारो ते ये के माजे बा युले फुही जे कोने शिजे छो जे कोलन दा ये को तामा चेन बो लो सने छमा ta patar thong singdu chanop jehi teye tina longchang dema shangda ye tara dorgu mienbar jehi ngola thong ta horba san xienba mera ye tokche hoja thong tehin ye langar ye patyun ye nang nin jangzhok yu la thong yurti yu yang tokche la sokba ta teye ye tina shangzhi ki atok pamo teye ye chula yunzhok tokche thong ta teye ye tina namling pala karbo ye o teye ye tina mui la thong jebe ye ngola nam teye tina jebo rinpo che ki gundu la yara jaghi je kone patar singdu chan nomba thok Gaga Juju Ji, Ngola Ta, Shajang La, Dena Yurchun Jawa, Xiadu La, Dena Zari Nini, Tadawa Xiega Sine, Gahin, Juhi Ji, Ngola, Xiao Yubi Ji, Gabda, Tuyu Tiye Ji, Gabla Ta, Wenpa Sanji Ki, Nani Tuyu Tiye Ji, Gabda, Jose Ta, Jumaga Labo Samdok Tong, Jangse Yurji Kungu Tong, Zuhun Zepi Ji, Langar Ji, Badu Nam Cha, Shokse Ka La, Yaran Zobji Ji Kone, Takron Pongbo Chogya Ti, Karzan Nyuma Tengon La, Yangji Ji Ga Yata, Ta, Nopka Ji Ji, Nani, Loya Ar Ren Tong, Xiaobo Tam Ji Tong, Jumun Jor dōjī zhēnbō mārōng hāngwā tēnbā nī tā kāshē jē zōng lā dārhī yōpa tā zhūhī jē gō nā lāngār jē jī lā yā chī nē tēyē jē tū nā tārōng bōngbō chōdōng jē shū chā nā jē bē jē tām tā tī dū tēyē jē nī mō lā tārōng bōngbō chōdōng tā jē shā tōng tā chān dēshī mē pār ngō lā tēyē yō bē jē kā tā tā rū mō gā lā bō sām rōp tā yē lāngār dō rā chā chē lā rā zōng bē jē jī lā tēyē jē tū nā yā rā yōng hī jē gō nā bōng bā pōr kī ngō tā nē tārōng bōngbō chōdōng tā tā rā tā gār jī lā yō nā sō lā xiong tā bā bē hō yī nā tū tā ngi me ye dong ge le ju dang ga rong ni bo de po ju rong jie na ju rong jie ga rong jie na ga rong jie ka zong ni ma te gong le ngi wen bin dong zhong zha la xiao la ba si sa chuo dong ju lin zuo san bi dang ge bi yang ji ge yong de te ren de de ta qian de yu sa xi ji ge ne te ye ji tu na dang rong bo bo chuo dong de ka jiang xi ji ge ne jie zong de zuo me ba la ni yu bi ji ge ta te ye ji tu na zhu mo ge la bo sang dao te ya ra yong xi ji ge ne po san nan ga to ge da san zhu ga jian ge bong ba fu xi ngon ne leng ge ba du chi ya xiao ma xiao te de dong xi yang gu dang rong zong ji ge chuo la da xi 이게고네 퇴이게 니모라 탐본 좀무가 라버 삼럽티 따롱 봉보 초자텔라 통속설 되게 런던다 마셰 로바티